0: کے نوٹیفکیشن جاری کیے۔ آندھرا پردیش کے 20 سرکاری محکموں میں ملازمت کی متلاشیوں کے لیے یہ بڑی خوشخبری ہے۔ ان جائیدادوں میں سے 163 عہدوں کے لیے ایک گروپ 1 کا نوٹیفکیشن جاری کیا گیا تھا۔ بشمول ڈپٹی کلیکٹر، ڈی ایس پی اور میونسپل کمشنر، درخواستیں 6 سے 27 اکتوبر تک داخل کی جا سکتی ہیں۔ مزید تفصیلات کے لیے امیدواروں کے لیے آفیشیل ویب سائٹ پر تفصیلات دستیاب ہیں۔ ورنگل کے رکن پارلیمنٹ اور جنگاؤں ضلع دشا کمیٹی کے چیئرپرسن کاڈیم کاویہ نے عہدیداروں کو ہدایت دی کہ اس بات کو یقینی بنائیں کہ فلاحی اسکیمات تمام اہل استفادہ کنندگان تک مؤثر طریقے سے پہنچیں۔ سرپور کے بی جے پی ایم ایل اے اے پلوائی ہریش بابو نے اعلان کیا کہ سیوا سنکلپ ابھیان ضلع آصف آباد میں 17 ستمبر سے 17 اکتوبر تک منائی جائے گی۔ وزیراعظم نریندر مودی کی سالگرہ اور حکمرانی کے 25 سال کے موقع پر اس مہم میں کمیونٹی سروس ڈرائیوز اور عوامی رائے کے پروگرام شامل رہیں گے۔ زراعت کی سیکرٹری کے سریندر موہن نے 107ویں ریتون استم ایپیسوڈ کے دوران این ایم این ایف اسکیم کے تحت قدرتی کھیتی کے کٹس تقسیم کیے۔ حکام نے موسم کے نمونوں پر تبادلہ خیال کیا، ٹی جی آرگینکس ایپ کے ذریعے نامیاتی کاشتکاری کو فروغ دیا اور کسانوں کو بونس کے لیے دھان کی تفصیلات درج کرنے کی ہدایت دی۔ اور آخر میں سرخیاں ایک بار پھر، چیف منسٹر ریونت ریڈی نے تاج فلک نما پیلس میں پرنس رحیم آغا خان پنجم سے ملاقات کی اور انہیں بھارت فیوچر سٹی میں آئندہ تلنگانہ گلوبل سمٹ میں شرکت کی دعوت دی۔ مرکزی وزیر جی کشن ریڈی نے بی جے پی مہیلا مورچہ کی بائک ریلی کو جھنڈی دکھائی۔ 17 ستمبر کے سرکاری جشن کو نظر انداز کرنے پر سابقہ بی آر ایس اور موجودہ کانگریس حکومت پر تنقید کی۔ ریاستی وزیر ٹرانسپورٹ پونم پربھاکر نے شہر کے ٹریفک کی بھیڑ اور آلودگی کو کم کرنے کے لیے حیدرآباد کے مضافات میں جدید بس ٹرمینلز قائم کرنے کے منصوبوں کا اعلان کیا۔ اور بی آر ایس کی جنرل سیکرٹری ڈاکٹر آر ایس پروین کمار نے تلنگانہ بھون میں پریس بریفنگ کے دوران سیف آباد پولیس اسٹیشن میں کل کے واقعے کی سخت مذمت کی۔ آکاشوانی سے اردو میں علاقائی خبریں ختم ہوئیں۔
1: نمسکار، آکاشوانی سماچار کے ساتھ میں جاگرتی شرما۔ विदेश मंत्रालय ने कहा है कि नई दिल्ली में 18वें ब्रिक्स शिखर सम्मेलन से अलग प्रधानमंत्री नरेंद्र मोदी और चीन के राष्ट्रपति शी जिनफिंग के बीच बैठक के दौरान कई मुद्दों पर चर्चा हुई। नई दिल्ली में विदेश मंत्रालय के प्रवक्ता रणधीर जायसवाल ने ये जानकारी दी।
2: चर्चाओं के दौरान कई मुद्दे सामने आए। दोनों देशों के बीच में जब बात हुई लीडरशिप लेवल पे, प्रधानमंत्री ने भारतीय चिंताओं को भी रेखांकित किया, उनका भी उल्लेख किया और इस बात को रेखांकित किया कि दोनों पक्षों को एक दूसरे के मुख्य चिंताओं के प्रति संवेदनशीलता दिखानी चाहिए और तीन पारस्परिक सिद्धांतों यानी कि पारस्परिक हित, पारस्परिक सम्मान और पारस्परिक संवेदनशीलता द्वारा निर्देशित होना चाहिए।
1: जैश ए मोहम्मद के सरगना मसूद अजहर पर 70 लाख रुपए के पुरस्कार के पाकिस्तान की घोषणा पर श्री जायसवाल ने कहा कि इस तरह के दिखावे नए नहीं हैं।
2: हम लोगों ने कई दफा देखा है कि इस प्रकार का आंख में धूल झोंकने वाली हरकत पाकिस्तान करता रहा है। इससे एक स्टेट स्पॉन्सर ऑफ टेरर के नाम पे अनाउंसमेंट करने की जरूरत नहीं है, उनको एक्शन लेना चाहिए क्योंकि उनको खुद ही पता है कि लोग कहां हैं, उनको अरेस्ट करना चाहिए।
1: ओमान के तट पर वाणिज्यिक जहाज एमटीईएल गाइया पर हमले से संबंधित प्रश्न पर श्री जायसवाल ने कहा कि क्षेत्र में वाणिज्यिक जलपोतों, चालक दल के सदस्यों, आम नागरिकों और असैन्य बुनियादी ढांचे पर हमले भारत के लिए अस्वीकार्य हैं। उन्होंने कहा कि भारत उस क्षेत्र में मुक्त और सुरक्षित नौवहन का आग्रह करता है। रक्षा मंत्री राजनाथ सिंह ने कहा है कि रक्षा क्षेत्र में आत्मनिर्भरता रक्षा बलों, अनुसंधान और विकास संस्थानों तथा उद्योगों के बीच निर्बाध सहयोग के जरिए ही हासिल की जा सकती है। नई दिल्ली में एक कार्यक्रम में श्री सिंह ने कहा कि रक्षा अनुसंधान विकास संगठन ने मिसाइल से लेकर रडार तक, लड़ाकू विमानों से लेकर पनडुब्बियों तक, इलेक्ट्रॉनिक वॉरफेयर सिस्टम से लेकर आर्टिफिशियल इंटेलिजेंस तक हर क्षेत्र में क्षमताओं का प्रदर्शन किया है। खेल राज्य मंत्री रक्षा निखिल खड़से ने कहा है कि खेलों में प्रगति राष्ट्र निर्माण का महत्वपूर्ण पहलू है क्योंकि भारत 2047 तक विकसित राष्ट्र बनने के अपने लक्ष्य की ओर अग्रसर है। मिजोरम में आकाशवाणी समाचार से विशेष बातचीत में श्रीमती खड़से ने कहा कि सरकार खेलों को बढ़ावा देने के लिए हर संभव प्रयास कर रही है। भारत ने एचआईवी एड्स के उपचार के लिए सार्वजनिक स्वास्थ्य प्रणाली में सहायता के लिए आज बोत्सवाना को 10 टन एंटी रेट्रोवायरल दवाएं भेजी हैं। विदेश मंत्री सुब्रमण्यम जयशंकर ने कहा कि इससे भारत के ग्लोबल साउथ साझेदारों के साथ स्वास्थ्य क्षेत्र में सहयोग मजबूत करने की देश की प्रतिबद्धता का पता चलता है।